0: सरकारी सुपर स्टोर जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक। आटा, चावल, दालें, मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे। फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबे रोड, ब्रेडफोर्ड, BD88JL। बुखारी, पसंद आपकी और हमारी। बुखारी। आओ असल सोने के जेवरात के लिए दुबई चले।
1: मगर दुबई का टिकट तो हमने लिया ही नहीं।
0: अरे पगली, अब दुबई ब्रेडफोर्ड में ही आ गई। जी हाँ, दुबई ज्वेलर्स ने व्हाइट एबे रोड पर पेट्रोल स्टेशन के पास खूबसूरत जेवरात का शानदार शोरूम खोल दिया है।
1: झिलमिल करते कांटे, बालियां, कंगन, गले के हार 22 और 24 कैरेट गोल्ड में तैयार।
0: टॉप क्वालिटी, बेहतरीन सर्विस, ओपन 7 डेज।
1: 30 वेटले हिल ब्रैडफोर्ड, BD88NG, फोन 01274477257। दुबई ज्वेलर्स।
2: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274 424 444 or donate online at ikca.org.uk.
0: अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
3: आपको नहीं पता, ऑफर्स इन मैनेगांव स्टोर। रोजाना ताजा सब्जियां, फल फ्रूट, सलाल, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
0: हर सम्त मचा है जिसका शोर, वो है मैनेगांव सुपर स्टोर। मैनेगांव सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD88AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश।
3: मैनेगांव सुपर स्टोर।
4: दूल्हे का सेहरा सुहाना लगता है।
1: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
0: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BD88DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड रोड, ब्रेडफोर्ड 3।
1: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर।
0: लगता है आपने AsianWeddingsUK.com का नाम नहीं सुना, जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं।
1: डिजिटल क्वालिटी, तेज और दोस्ताना सर्विस, मेल और फीमेल फोटोग्राफर्स,
0: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए।
1: आज ही मुबीन का नंबर मिलाइए
0: 07548419678।
1: AsianWeddingsUK.com, जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं है कम।
5: You're listening to
6: Bradford Asian Radio on 1413 AM।
7: आपके दिलों में रस खोलने वाली सदाएं दिलनवाज,
0: सदाबहार मौसीकी के भूले बिसरे साज,
7: कम्युनिटी की पूरा सर आवाज,
0: हर वक्त आपके संग आपका दम साज।
7: ब्रेडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रेडफोर्ड एशियन रेडियो।
8: जी बिल्कुल मौजूद सामईन इकराम, ये ब्रेडफोर्ड एशियन रेडियो 1413 AM की नशरियात आप आयशा अख्तर के संग समात फरमा रहे हैं। जुमा करीम की खसूसी नशरियात अल्हम्दुलिल्लाह, डेरों डेर अल्हम्दुलिल्लाह और अल्लाह ताला के फजल व करम के सिलसिले इस जुमा मुबारक में, वो भी इंशाल्लाह ताला डिस्कस करते हैं। ब्रेडफोर्ड एशियन रेडियो 1413 AM हमेशा की तरह से ईद पुरमसरत के मौका पर, और वो भी माशाल्लाह ये ज़ुल्हिज्जा का जुमा मुबारक और अल्हम्दुलिल्लाह रब्बिल आलमीन ईदुल अधा का तीसरा दिन, करीम अल्लाह के करम के इंतहाई माशाल्लाह क्या कहूँ पुर नूर सिलसिले अल्हम्दुलिल्लाह। अल्लाह ताला हमें इन नूर के पुर क्या कहूँ के पुर नूर और ख़ूबसूरत सिलसिलों में से हमें अल्लाह ताला बेइंतहा नवाजे। आज दिल खोल के अल्लाह ताला से दुआएं, इल्तिजाएं और इस्तेगासा जिसे कहते हैं अल्लाह के हजूर पेश कर रहे हैं, अल्लाह के हजूर आजजी से झुके हुए अल्लाह पाक से बहुत कुछ मांग रहे हैं। करीम अल्लाह करम के सिलसिले अल्हम्दुलिल्लाह, हमने अल्हम्दुलिल्लाह कल अगर मौज़े सामईन करीम कराम आपको याद हो तो ईदुल अधा के बहुत ख़ूबसूरत हमने جو ہے وہ نعت نشید اور جو ہے جتنے بھی ان سے ریلیٹڈ کلام جو ہیں ہم نے سماعت فرمائے لگائے میں نے یہاں پہ اور سماعت فرمائے ہم سب نے الحمدللہ اللہ کی کرم نوازیاں اور رب کریم جو ہمیں اتنا کچھ یہ سارا پیکج کبھی رمضان کی شکل میں ہمارے اوپر رحمتیں نازل کرنے کے اور اس کی رحمت جو ہے وہ کہتے ہیں نا کہ تیری رحمت ڈھونڈے بخشش کے سو بہانے ہمیں بخشنے کے لیے اللہ کریم کبھی تو رمضان کریم کا سلسلہ شروع کر دیتا ہے اور کبھی اللہ پاک ہمارے سے شب قدر لیلۃ القدر کی راتیں ایک ہی رات میں ہماری منازل جو ہے روحانیت کی کتنی طے کروا دیتا ہے میں قربان جاؤں رب عظیم کے اور زمین کے اندر خزانے چھپا کے کہ ان کو ڈھونڈو اور الحمدللہ ہمارے لیے طرح طرح کے پھل سبزیاں پیدا کر کے ہمیں کھانے کے لیے کہہ دیا فرما دیا جی اس کے اوپر بھی گفتگو ہوگی کہ کھانے کے سلسلے میں ہمیں جو ہے کس طرح سے کھانا اسپیشلی عید قربان کے موقع پر وہ اس ٹاپک کی طرف بھی ہمیں آئیں گے سیر ہی نہیں ہو رہی طبیعت اپنے رب کے ذکر پاک سے یقین کریں کہ دل کر رہا ہے کہ سارا پروگرام جو ہے وہ میں حمد باری تعالیٰ اور درود پاک کی نظر کر دوں یقین کریں میرے دل کی تو یہی آواز ہے کہ رب کریم وہ رب العالمین اور رحمت للعالمین بنایا سبحان اللہ اپنے پیارے محبوب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو آل بیت رسول صلی اللہ علیہ وآلہ وسلم ہمیں عطا کر دیے معصومین سبحان اللہ جب ان کا حصار ہمارے ساتھ ہو معصومین کا ساتھ ہمارے وہ تو ہمارے ساتھ زندہ ہے شہدا کب دنیا سے وہ تو پردہ ایک اللہ تعالیٰ نے رکھا ہے لیکن وہ تو زندہ ہے نا شہداء کرام تو وہ ہمارے ساتھ ہے الحمدللہ ایمان کی مضبوطی ہے یہاں پہ بس ایمان کی مضبوطی دیکھنی اور جو ساتھ ہوتے ہیں تو وہ نگہبان ہوتے ہیں وہ خیال رکھتے اللہ کے فضل و کرم سے اللہ تعالیٰ کے فضل و کرم سے اللہ کے حکم سے پھر اللہ تعالیٰ جو ہے اپنے نیک بندوں کو اپنے مقربین کی صحبت میں سبحان اللہ ڈال دیتا ہے چھوڑ دیتا ہے کہ یہ لو یہ مقربین جو ہیں ان کی رحمتوں سے فیض یاب ہو جاؤ قربان جاؤں ان شاء اللہ تعالیٰ وہ بھی کلام ساتھ چلیں گے بہت ہی خوبصورت حمد باری تعالیٰ اپنے رب عظیم کے نام میں اپنے رب کریم کے حضور یہ پیش کرتی ہوں رب کریم کے لیے کے سامنے اس کے ہی خوبصورت ناموں کا واسطہ دیتی ہوں مولا تجھے تیری ہی پاک عظمت کا تجھے واسطہ دیتی ہوں مولا تجھے تیرے ہی خوبصورت ناموں کا واسطہ دیتی ہوں یہ بہت ہی خوبصورت حمد باری تعالیٰ ہے مزد سامعین اکرام اور ان خوبصورت ناموں کا اللہ تعالیٰ سے واسطہ دے کے بالخصوص آج اپنے اولاد کے لیے سب آپ سب جو جہاں تک آواز جا رہی ہے جھولیاں اور دامن پھیلا کے اپنے بچوں کے لیے اپنی آل اولاد کے لیے نسلوں کے لیے میرے سمیت بھلائی اور خیر اور ان کے لیے لمبی زندگی صحت و عافیت والی مانگتے ہیں اور پھر اپنے آپ کو بھی شامل کرتے ہیں ان سب دعاؤں میں آئیے ان دعاؤں میں شامل ہو جائیں رب کریم کے حضور سر جھکا کے عاجزی کے ساتھ نیاز مندی کے ساتھ یہ دعائیں جو ہیں اس کے حضور اس کے خوبصورت ناموں کے ساتھ پیش کر دیں اس کے خوبصورت ناموں کا واسطہ اس کو اللہ پاک کو دے کے تو اللہ تعالیٰ ہماری آج ساری حاجات جو ہیں قبول و منظور عطا فرمائے ہماری ہر دعا قبول و منظور عطا فرمائے انشاءاللہ تعالیٰ وہ اس چیز پہ قادر ہے وہ ہر دعا قبول کرتا ہے وہ بہت کریم ہے وہ بڑا رحمان بڑا رحیم ہے اللہ پاک کمی بیشی معاف فرمائے آئیے سماعت فرماتے ہیں حمد باری تعالیٰ